0: सिक्योरिटी ग्रिड की तामीर की जाए। वजीर मौसूफ ने जदीद टेक्नोलॉजी जैसे ड्रोन, सीसीटीवी से निगरानी और जदीद तरीन निगरानी के निज़ामों को वसी पैमाने पर इस्तेमाल करते हुए सिक्योरिटी के पूरे फ्रेमवर्क को मजीद मुस्तहकम करने की ज़रूरत पर जोर दिया। वजीर दाखिला ने कहा कि यात्रियों के रजिस्ट्रेशन, रिहाइश, सेहत की देखभाल से मुतालिक खिदमात, कुदरती आफात की सूरत में बंदोबस्त और तमाम दीगर ज़रूरी सहूलियात को यकीनी बनाने के लिए खातिर ख़्वाह इंतजाम किए जाएँ। फ़ौज के सरबराह जनरल उपेंद्र द्विवेदी, कौमी सलामती के मुशीर अजित डोभाल, जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा, CRPF, BSF, CISF, ITBP और SSB के डायरेक्टर जनरलों ने मीटिंग में शिरकत की। अमरनाथ यात्रा 3 जुलाई को शुरू होगी और 28 अगस्त को ख़त्म होगी। वज़ीर आज़म नरेंद्र मोदी यूरोप के 2 मुल्कों फ्रांस और स्लोवाकिया के दौरे के पहले मरहले के तहत 14 जून को फ्रांस के शहर नीस का दौरा करेंगे। वज़ीर आज़म मोदी का यह दौरा खुसूसी अहमियत का हामिल है क्योंकि इस साल फरवरी में फ्रांस के साथ अपने ताल्लुकात को खुसूसी आलमी कलीदी शराकत दारी का दर्जा अता करने के बाद सदर इमैनुअल मैक्रों के साथ जनाब मोदी की यह पहली दो तरफा मुलाकात होगी। जनाब मोदी नीस से स्लोवाकिया रवाना होंगे। इसके बाद वज़ीर आज़म G7 चोटी कॉन्फ्रेंस के लिए फ्रांस के इवान वापस लौटेंगे, जहां भारत आलमी खित्ते जुनूब की अहम आवाज के तौर पर शिरकत करेगा। मगरबी बंगाल के सरहदी इलाकों में बाड़ लगाने का काम शुरू हो गया है। मगरबी बंगाल के वजीर आला शुभिंदु अधिकारी ने मरकज में NDA हुकूमत के 12 साल मुकम्मल होने के मौके पर कोलकाता में मुनक़िदा एक प्रोग्राम में मीडिया को आज ये इत्तला दी। जनाब अधिकारी ने कहा कि लोग भारत बांग्लादेश सरहद पर बाड़ लगाने के लिए अपनी ज़मीनें दे रहे हैं। उन्होंने बताया कि उन्हें मुनसिफाना कीमत देकर मगरबी बंगाल की हुकूमत आम आदमी की ज़मीनें ले रही है और इन ज़मीनों को BSF के हवाले कर रही है। वजीर आला ने कहा कि जमीन की मुंतकली का यह अमल जारी है और इस प्रोजेक्ट को कौमी सलामती का एक मामला करार दिया। उन्होंने इस बात का भी जिक्र किया कि सरहदों पर बाड़ लगाने का काम इंतहाई अहमियत का हामिल है ताकि दरअंदाजी को कतई रोका जा सके।
1: जमीन हैंडओवर करने का काम कर दिया, डेली हैंडओवर हो रहा है। अब तो 100 किलोमीटर के आसपास की जमीन हम लोग हैंडओवर कर दिया है। नॉर्थ बंगाल में कुछ एरिया जो चिकन लेग से लगा हुआ है उसमें फेंसिंग का काम BSF चालू भी कर दिया है। हम लोग समयबद्ध तरीके से ये भी पूरा करने का काम करूँ, ये देश की सुरक्षा का सवाल है।
0: मरकजी काबीना के सेक्रेटरी डॉक्टर TV सोमनाथन ने आज नेशनल टेस्टिंग एजेंसी के डायरेक्टर जनरल अभिषेक सिंह के साथ एक मीटिंग में नीट के दोबारा होने वाले इम्तिहान की तैयारियों का जायज़ा लिया। जायजे के दौरान जनाब सोमनाथन ने तमाम मुतालिका तरफेन के दरमियान गहरे तालमेल के साथ बिला रुकावट, शफाफ और महफूज दोबारा इम्तिहान मुनक़िद किए जाने को यकीनी बनाने की ज़रूरत पर जोर दिया। उन्होंने कहा कि मरकजी हुकूमत, रियासती सरकारें और ज़िला इंतजामिया नीट के दोबारा इम्तिहान को बिला रुकावट मुनक़िद किए जाने को यकीनी बनाने की गरज से गहरे तालमेल के साथ मिलकर काम कर रहे हैं। इससे कबल इस माह के आगाज़ में जनाब सोमनाथन मरकजी हुकूमत और मुतालिका एजेंसियों के सेक्रेटरियों के साथ इंतजाम का जायज़ा ले चुके हैं। इधर NTA ने इस माह की 21 तारीख को होने वाले NEET UG 2026 के दोबारा इम्तिहान के लिए इम्तिहान की विंडो में 15 मिनट का इजाफा किया है और इसे 180 मिनट से बढ़ाकर 195 मिनट कर दिया है। ये आकाशवाणी है। वजारत खारजा ने आज अमेरिका के शाज़े डिफेयर जैसन मीक्स को तलब किया और खलीज उमान में भारतीय मल्लाहों को ले जा रहे कमर्शियल जहाज़ों पर अमरीकी बहरी फोर्सेस के जारी हमलों के मुतालिक सख्त एहतजाज दर्ज किया। इन हमलों के नतीजे में पहले ही 3 भारतीय बाशिंदों की जानें तलफ हो चुकी हैं। अमरीकी एलची को नई दिल्ली में वजारत खारजा ने अमरीकी उमूर के एडिशनल सेक्रेटरी ने तलब किया। वजारत खारजा ने एक बयान में कहा है कि उसने एक बार फिर शहरी जहाजरानी के खिलाफ इंतहाई मोहलिक क़ुव्वत के इस्तेमाल पर अपनी गहरी तशवीश से उन्हें वाकिफ कराया। वजारत ने कहा कि इस तरह की कार्रवाई नाकाबिल कबूल है और एक मुश्किल वक्त में एक हसास इलाके में बैनुल अक्वामी सरहदों में कारोबार के तहफ्फुज़, सलामती और इस्तेहकाम को कमज़ोर करती है। अमरीका के शाज़े डिफियर से दरख्वास्त की गई कि वो अपने हुक्काम को भारत की सख्त तशवीश से वाकिफ कराएं और इस बात को यकीनी बनाएं कि खित्ते में कार्रवाई में शामिल अमरीकी फोर्सेज शहरियों की ज़िंदगी के नुकसान की रोकथाम के लिए सभी ज़रूरी इकदाम करें। यह दूसरी मरतबा है कि अमरीकी LG को वजारत में तलब किया गया। भारत के 3 मल्लाह जिनके बारे में इब्तदाई इत्तिलात मिली थी कि वो लापता हैं, तस्दीक हो गई है कि वो एक हमले में अपनी जानें गंवा बैठे। امریکہ کے صدر ڈونلڈ ٹرمپ نے آج ایران پر الزام لگایا کہ وہ آبنائے ہرمز سے روانہ ہونے والے بھارتی جہازوں پر ڈرون حملے کر رہا ہے۔ سوشل میڈیا پر جاری ایک پوسٹ میں جناب ٹرمپ نے ان واقعات کو قطعی طور پر ناقابل قبول قرار دیا۔ ان کا یہ بیان بھارت کی جانب سے امریکہ کے شاز ڈیفیر جیسن میکس کو طلب کیے جانے اور خلیج عمان میں بھارتی ملاحوں کو لے جا رہے کمرشل جہازوں پر امریکی بحری فوجوں کے جاری حملوں پر سخت احتجاج درج کرانے کے بعد سامنے آیا ہے۔ اس سے قبل دن میں ایران نے کمرشل جہازوں پر امریکی حملوں کی مذمت کی تھی اور انہیں ہلاکت خیز قرار دیا تھا اور واشنگٹن پر لا قانونیت پر مبنی کارروائی میں ملوث ہونے کا الزام لگایا تھا، جس سے عالمی امن اور سمندری سرحد کی سلامتی کو خطرہ ہے۔ سوشل میڈیا پر پوسٹ کیے گئے ایک بیان میں ایران کی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے بھارتی باشندوں کی ہلاکت پر تعزیت کا اظہار کیا اور بین الاقوامی برادری سے زور دے کر کہا کہ اس کے لیے ذمہ داری طے کی جائے۔ مغربی ایشیا میں لڑائی کو روکنے کی سفارتی کوششیں آج بھی نتیجہ خیز ثابت نہیں ہوئیں۔ ایران نے اعلان کیا کہ اس نے امریکہ کے ساتھ کسی مجوزہ معاہدے پر ابھی تک کوئی قطعی فیصلہ نہیں کیا ہے۔ یہ بیان امریکی صدر ڈونلڈ ٹرمپ کے اس بیان کی براہ راست تردید ہے، جس میں انہوں نے اس سے پہلے کہا تھا کہ کچھ ہی دن میں ایک بڑی کامیابی ملے گی۔ ایران کی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے کہا کہ کسی قطعی معاہدے کے بارے میں یا دستخط کیے جانے کی کوئی تقریب منعقد ہونے کے بارے میں بات کرنا قبل از وقت ہے۔ البتہ انہوں نے اس بات کی تصدیق کی کہ مذاکرات کے زیادہ تر متن کو مسودے کی شکل دے دی گئی ہے۔ مزید تفصیل مغربی ایشیا کے ہمارے نامہ نگار سے۔
2: مغربی ایشیا کے لیے یہ نئی سفارتی کوششیں اہم مرحلے میں داخل ہو گئی ہیں۔ مجوزہ حملے روک دینے کے صدر ٹرمپ کے اعلان کے بعد یہ امید پیدا ہوئی ہے کہ خطے میں وسیع تر تنازع کو ٹالا جا سکتا ہے۔ حالانکہ ایرانی حکام کا کہنا ہے کہ کسی بھی حتمی سمجھوتے کو منظوری نہیں دی گئی ہے اور کئی اہم امور حل طلب ہیں۔ اہم نکات میں ایران کا ایٹمی پروگرام، منجمد اثاثوں کو جاری کرنا اور آبنائے ہرمز کے اطراف مستقبل میں سیکیورٹی بندوبست شامل ہیں۔ اس صورتحال میں جبکہ مذاکرات کار پس پردہ بات چیت میں مصروف ہیں، پورے خطے میں فوجی سرگرمیاں بھی جاری ہیں، جس سے یہ خدشہ ظاہر کیا جا رہا ہے کہ کوئی بھی ناخوشگوار واقعہ سفارتی پیش رفت کو ناکام بنا سکتا ہے۔ دبئی سے ونود کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں عبد الواحد۔
0: سیول کی ایک عدالت نے جنوبی کوریا کے سابق صدر یون سک یول کو آج 30 سال قید کی سزا سنائی۔ عدالت نے انہیں شمالی کوریا کے ساتھ کشیدگی بڑھانے کے لیے ڈرون کارروائی کا حکم دینے اور دسمبر 2024 میں مارشل لاء کے اعلان کو جائز ٹھہرانے کا قصوروار پایا۔ سیول سینٹرل ڈسٹرکٹ کورٹ نے جیل میں بند سابق صدر کو دشمن کو فائدہ پہنچانے اور اختیارات کے غلط استعمال کے الزامات کا قصوروار قرار دیا۔ سابق وزیر دفاع کم یونگ ہن کو بھی اس کارروائی کے دوران ان کے رول کی بنا پر 30 سال جیل کی سزا سنائی گئی ہے۔ عدالت نے فیصلہ سناتے ہوئے کہا کہ سابق صدر یون نے شمالی کوریا کو مشتعل کرنے کے لیے اکتوبر 2024 میں ڈرون مشن کا حکم دیا اور مارشل لاء نافذ کرنے کا پس منظر تیار کیا۔ بھارت میں وزیر اعظم نریندر مودی کی قابل بصیرت 12 سالہ دور حکومت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں سے تحریک پا کر زبردست تبدیلی رونما ہوئی ہے۔ اس دوران حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے کئی اہم اقدامات کیے ہیں۔ آکاشوانی کے خبروں کا شعبہ ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج اپنی خارجہ پالیسی کے ذریعے بھارت کو عالمی قائد بنانے کی حکومت کی کوششوں پر توجہ مرکوز کی جا رہی ہے۔ پیش ہے ایک رپورٹ۔
3: گزشتہ 12 سال کے دوران بھارت اپنی جرات مندانہ پہل کی بدولت امنگوں بھرے اقدامات کے ذریعے عالمی سطح پر قائد کے طور پر ابھرا ہے۔ وزیراعظم نریندر مودی کی قیادت میں ان کوششوں کو ذمہ داری اور شمولیت کے ساتھ یکجا کیا گیا، جس سے عالمی پلیٹ فارمز پر بھارت کی آواز کی گونج سنائی دی۔ بھارت نے نہ صرف اپنے پرانے تعلقات کو مستحکم کیا بلکہ نئے دوست بھی بنائے، جس سے ملک کی خارجہ پالیسی میں ایک نئی توانائی پیدا ہوئی ہے۔ جبکہ بھارت پہلے کا نظریہ ملک کی خارجہ پالیسی میں لگاتار سب سے اوپر رہا۔ بھارت کی عالمی مصروفیات میں انسانی بنیادوں پر مدد اور قدرتی آفات کے دوران بچاؤ کارروائیوں نے اہم رول ادا کیا۔ سری لنکا کے شمالی ساحل پر سمندری طوفان دتوا کی وجہ سے نومبر 2025 میں سینکڑوں لوگ ہلاک ہو گئے، ہزاروں افراد کو نقل مکانی پر مجبور ہونا پڑا اور اہم بنیادی ڈھانچہ تباہ ہو گیا۔ اس دوران سری لنکا کے عوام کے ساتھ اظہار یکجہتی کے طور پر بھارت نے آپریشن ساگر بندھو کا آغاز کیا۔ ताकि श्रीलंका को फौरी तौर पर इंसानी हमदर्दी की बुनियाद पर मदद और कुदरती आफत के दौरान राहत पहुंचाई जा सके। भारत की खारजा पॉलिसी की अहम झलक उस वक्त नजर आई जब कोविड-19 बहरान के दौरान भारत ने अपनी इंसानियत मरकूज सिफारतकारी के तौर पर वैक्सीन मैत्री पहल का आगाज किया। भारत ने जनवरी 2021 से 99 मुल्कों और अकवामे मुत्तहदा के दो इदारों को 30 करोड़ 12 लाख से ज़्यादा कोविड-19 से बचाव के टीके फराहम किए हैं। ऑपरेशन सागर बंधु और वैक्सीन मैत्री जैसी मुतासिर कुन पहल के इम्तजाज की बदौलत भारत गुज़िश्ता 12 साल में आलमी कायद बनकर उभरा है। इंसानी बुनियाद पर मदद और इलाकाई साझेदारी के तई अहदबस्तगी की जड़ें भारत की वसुधैव कुटुंबकम जैसी सकाफती इकदार में पैवस्त हैं। नई दिल्ली से अमन यादव की रिपोर्ट के साथ उर्दू खबरों के लिए जमीर रजवी।
0: पीवी सिंधु सिडनी में जारी ऑस्ट्रियन बैडमिंटन ओपन टूर्नामेंट में ख्वातीन के सिंगल्स के सेमीफाइनल में पहुंच गई हैं। तीसरे दर्जे की भारतीय खिलाड़ी ने चीनी ताइपी की चिन सू यू को एक तरफा क्वार्टर फाइनल मुकाबले में 21-6 और 21-9 से शिकस्त दी। आखिर में इस बुलेटिन की खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने मुतनव्वे शोबों में ख्वातीन की क्यादत वाली तरक्की को मजीद मुस्तहकम करने की हुकूमत की कोशिशों को उजागर किया। मरकजी वजीर दाखिला अमित शाह ने कहा है कि हुकूमत अमरनाथ यात्रा के लिए जाने वाले यात्रियों के लिए इंतहाई आला दर्जे की सिक्योरिटी को यकीनी बनाने और उन्हें यात्रा का एक बिला रुकावट तजर्बा फराहम करने के तई मुकम्मल तौर पर पुरअज़्म है। मगरबी बंगाल के वजीर आला शुभिंदु अधिकारी ने कहा है कि मगरबी बंगाल के सरहदी इलाकों में बाढ़ लगाने का काम शुरू हो गया है। वजारत खारजा ने आज अमरीका के शॉज डिफेयर जैसन मीक्स को तलब किया और भारतीय मल्लाहों को ले जा रहे कमर्शल जहाजों पर अमरीकी बहरी फोर्सेज के जारी हमलों के मुतालिक सख्त एहतजाज दर्ज किया। इसी के साथ खबरों का बुलेटिन खत्म हुआ।
4: करंट अफेयर्स। दिस इज आकाशवाणी। In the weekly program Current Affairs, now we bring you a discussion on Prime Minister's upcoming visit to France and Slovakia, deepening India-European ties. The participants are Manjeev Singh Puri, former ambassador, and Professor Gulshan Sachdeva, international affairs expert. Moderator is Nishit Kumar.
5: Prime Minister Narendra Modi will visit France from 13th to 14th of June and from 16th to 19th of June at the invitation of French President Emmanuel Macron. Prime Minister Modi will also visit Slovakia from 14th to 16th of June. And to discuss more about the Prime Minister's visit, we are honored to have been joined in by Ambassador Manjeev Singh Puri and Professor Gulshan Sachdeva. Welcome both of you gentlemen.
6: Thank you.
7: Thank you. Thank you for having us.
5: Before we proceed further, let's listen to a report by our correspondent covering Prime Minister's visit to France.
8: In what is being seen as a visit of considerable diplomatic and economic significance, Prime Minister Narendra Modi is arriving in France for engagements that will take him across Nice, Slovakia, Evian and Paris. This will be the Prime Minister's seventh official visit to France since the year 2014, a testament to the enduring strength and continuity of India-France relations. Here in Nice, Prime Minister Modi and President Macron will jointly inaugurate Bharat Innovates, India's flagship event celebrating innovation and entrepreneurship, being held as part of the India-France Year of Innovation. More than 120 Indian companies and startups are expected to participate alongside prominent investors and business leaders from France and across the world. The two leaders will also hold a bilateral summit, their first since the elevation of ties, covering the full spectrum of India-France cooperation from defense and space to technology, education and people-to-people links. From Nice, Prime Minister will travel to Slovakia, marking a landmark visit to the Central European nation and further reflecting India's deepening and broadening engagement with the European continent as a whole. Returning from Slovakia, the Prime Minister will then proceed to Evian, where he will participate in the G7 summit on the 16th and 17th of June, at the invitation of President Macron himself. The Prime Minister will conclude his European tour in Paris, where he will join President Macron at the IPARTECH summit, Europe's largest technology and startup event. This is Shailesh Menon, Akashvani News, Nice, France.
5: Professor Sachdeva, if we may begin with you, the first leg of the visit of the Honorable Prime Minister at the invitation of Emmanuel Macron is really significant. Both leaders will also review the full spectrum of India-France bilateral relationship. Now, Professor Sachdeva, if you could just take us through the development and the origin of the India-France relationship over the years and decades.
7: Well, thank you. I think you know, one of the very important, I would say, leg of this visit is in a bilateral meeting between Prime